जी बिल्कुल मोज़ सामईन इकराम, आज की खूबसूरत पाकीज़ा तरीन महफिल अल्लाह पाक के लिए मुख्तस की गई है, और यकीन करें कि इतनी खूबियाँ, इतनी मेरे रब की अज़मतें कि बेख्तियार ज़ुबान पुकार उठती है, ला इलाहा इल्लल्लाहु वहदहु ला शरीक लहु लहुल मुल्कु व लहुल हम्दु व हुवा अला कुल्ली शैइन क़दीर। सुभानअल्लाह सुभानअल्लाह सुभानअल्लाहि वल्हम्दुलिल्लाहि वला इलाहा इल्लल्लाहु वल्लाहु अकबर वला हौला वला क़ुव्वता इल्ला बिल्लाहिल अलीयिल अज़ीम। सुभान अल्लाह वबिहम्दिही अदद खल्किही वरिदा नफ्सिही वज़ीनता अर्शिही वमिदाद कलिमातिही। सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह। ला इलाहा इल्लल्लाहुल अज़ीमुल हलीम, ला इलाहा इल्लल्लाहु रब्बुल अर्शिल अज़ीम, ला इलाहा इल्लल्लाहु रब्बुस समावाति व रब्बुल अर्दी व रब्बुल अर्शिल करीम। सुभानअल्लाह सुभानअल्लाह। मालिके कुद्दूस वो खालिके कायनात रब्बुल आलमीन, रब्बुल आलमीन। हम अपने वसी करें दिमाग को, रोशनियों का सफ़र तय करें अपने रब के हुजूर, जो कि है अल्लाहु नूरुस समावाति वल अर्द, अल्लाहु जमीलों व युहिब्बु जमाल। रब्बे करीम ने फिर जो अपनी रहमत और अपने नूर से नूर तख्लीक किया, नूर मुहम्मदी सल्लल्लाहु अलैहि व आलिहि वसल्लम, तो हर नात खां जो है गोया के एक गुलदस्ते की मानिंद है। वो हर नात खां एक फूल, एक फूल पेश करता, और हर फूल की अपनी अफादियत, अपनी उसकी खुशबू और अपने ही उसके रंग होते हैं। और इन रंगों और इन खुशबुओं में ये जो मैंने नाते रसूल मकबूल सल्लल्लाहु अलैहि वसल्लम पेश की, मौज़ सामईन इकराम, आप सब की मैं कहती हूँ कि आप सबकी आमद का बहुत शुक्रिया। और माशाल्लाह जितनी दिल जमाई से न सिर्फ हमें ये अपने इधर वतन में और लोकल सतह पर सुना जा रहा है, वहाँ पे अपना वतन ही है ना, जहाँ हम रहते हैं तो वो अपना वतन ही है ना माशाल्लाह, तो फिर हमारा अपना दूसरा वतन बैक होम कंट्री जो है पाकिस्तान से हमें हमारे मुअज़्ज़ज़ कॉलर्स जो हैं वो ज्वाइन किए हुए, और उनकी जो शिरकत हो रही है, कॉल्स उनकी आ रही हैं, यकीन करें कि आप सब हमारे लिए बहुत काबिले एहतराम हैं। और आज का प्रोग्राम मैं बिलखसूस ये जो है वो इसी नुक्ताए नज़र से पेश करना चाहती हूँ। हमें अल्हम्दुलिल्लाह पूरा टाइम आज मिल गया, पूरे टाइम में अल्हम्दुलिल्लाह हम दिल खोल के अपने जो है दुरूद व सलाम के गजरे परोए, अपने रब के हुजूर तशक्कर जो है और तशक्कर आमेज़ गुफ्तगू फरमाएं, अल्लाह करीम की नेमतों का जिक्र फरमाएं, आज अल्लाह पाक को खुश कर लें। और यकीन करें बहुत ही खूबसूरत गुलदस्ता मैंने बनाने के लिए आप सबसे कहा है कि हम दुरूद व सलाम का जितने भी आप आयात मुबारक कुरान की सूरतें शामिल करके, और प्रोग्राम इंशाल्लाह 12 बजे के बाद जो हमारा लास्ट दौरानिया चल रहा होगा उसमें इंशाल्लाह ताला हम गुलदस्ता अल्लाह पाक की बारगाह अकदस में पेश करेंगे इंशाल्लाह। आका ताजदार कायनात हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की खिदमत अकदस में नजरानतन तोहफ़तन हदियतन पेश करेंगे इंशाल्लाह। आले रसूल सल्लल्लाहु अलैहि वसल्लम की मुबारक खिदमत में हदियतन तोहफ़तन पेश करेंगे। छोटी सी बात कि जब हमें कोई तोहफ़ा देता है तो हम कितना खुश होते हैं, हम बार बार देखते हैं उस तोहफे को और कितना हम कहते हैं कि दिल में एक खुशी का एहसास होता है उसने मुझे तोहफा दिया है। तो बिल यकीन ये यकीन रख के अपनी प्यारी मोहब्बतों और अकीदतों को मद्देनज़र रखते हुए हमने आज ये तोहफा जो है बिलखसूस आका पाक के नाम भेजना है, अल्लाह करीम की बारगाह अकदस में पेश कर देना है। मौला तू हमसे हमारी हाजिरी कबूल कर ले। अल्लाह करीम यकीन करें कि अभी ये कुरान पाक की आयत मुबारक भी मेरे सामने है, मैं फिर ये
سوچتی ہوں کہ گفتگو طوالت نہ پکڑے، ساتھ ساتھ ہم ماشاءاللہ مختلف کلام کا ساتھ لیتے رہیں اور انشاءاللہ تعالی گفتگو کا سلسلہ آگے بڑھاتے رہیں. بہت ہی قرآن پاک پورا ہی بہت ہی خوبصورت، اور قرآن پاک کی آج یہ جو متبرک آیت میں نے چوز کی ہے، وَيُطْعِمُونَ الطَّعَامَ عَلَىٰ حُبِّهِ مِسْكِينًا وَيَتِيمًا وَأَسِيرًا، ابھی اس کا ترجمہ بھی انشاءاللہ پیش کرتے ہیں، تفسیر بھی. اور کہ اچھا ترجمہ اس کا یہ ہے، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، ویطعمون الطعام علی حبہ مسکینا ویتیما واسیرا، کہ وہ اہتمام کرتے ہیں، وہ طعام یعنی کھلاتے ہیں، کس کی محبت میں؟ اللہ کی محبت میں. وہ کن کو کھانا کھلاتے ہیں؟ مسکین کو، یتیم کو اور قیدی کو. اور اس کی جو آئے مبارکہ کا پس منظر، وجہ تسمیہ، وہ انشاءاللہ ساتھ ساتھ گفتگو میں شامل رکھیں گے. وہ اتنی بابرکت ہستیاں، اور خود آقا نبی کریم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کے بارے میں تو اماں عائشہ فرماتی ہیں کہ ان سے پوچھا گیا کہ آپ کا خلق کیسا ہے، تو انہوں نے فرمایا کہ آپ چلتے پھرتے قرآن ہیں. سبحان اللہ، سبحان اللہ. یقین کریں کہ محبتوں کے کرم کے یہ سلسلے جب چلتے ہیں نا، تو پھر اتنی گفتگو ماشاءاللہ وسیع ہو جاتی ہے کہ اتنا ٹائم نہیں پھر میرے پاس ہوتا. تو یہ ہم نعت پاک جو ہے ابھی پڑھی گئی، تو اس میں چونکہ مجھے کال بھی موصول ہوئی اسپیشل، ہمیں جوائن کیا شمشید صاحب نے فرام پاکستان، اور ہمیں لوکل ہمیں مانچسٹر سے چودھری رخسار احمد صاحب نے جوائن کیا، اور میری فیملی الحمدللہ بیک ہوم، تو وہ سن رہی ہے ماشاءاللہ. اللہ کرے ایسا ہی ہو، کام بھی ہو سکتے. تو باقی الحمدللہ جہاں کہیں بھی ہماری آواز پہنچ رہی ہے، تو یقیناً معزز سامعین اکرام، اس نعت رسول مقبول صلی اللہ علیہ وسلم کا پس منظر، جو کہ میں پہلے بھی آپ کو پتہ ہے کہ میں نے ابھی بیان کیا کہ میں اس کو ماشاءاللہ بہت خوبصورتی سے اپنے پروگرام کا حصہ بناتی ہوں، کہ جس میں میرے نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی آمد ہوئی ہو، میں قربان جاؤں، میں قربان جاؤں. اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. اچھا یہاں پہ سرچ بھی ہو رہی ہے، میں معزز سامعین اکرام کی نظر بھی چلیں یہ نقطہ رکھ دیتی ہوں کہ میں جہاں تک اللہ پاک کمی بیشی معاف فرمائے، میرے علم میں ہے کہ شیخ سعدی رحمت اللہ علیہ نے یہ کلام لکھا، اور وہ لکھ رہے تھے، اور لکھتے لکھتے انہوں نے لکھا، بالاغ الاولا بکوالہ کشف الدجا بجمالہ حسنت جمیع خصالہ. آگے وہ رک گئے کہ میں کیسے اس کا مصرع جو ہے، یہ پورا شعر جو ہے، پورا مصرع اس کو کمپلیٹ کروں، شعر ان کے ذہن میں نہیں آ رہا. تو یہ تو اللہ کے بڑے کرم کے سلسلے ہوتے ہیں ایسی ہستیوں کے اوپر، کہ اونگ لگ گئی، آنکھ لگ گئی، تو میرے نبی پاک صلی اللہ علیہ وآلہ وسلم ذہ نصیب ذہ مقدر وہ بابرکت ہستی رحمت للعالمین ان کے خواب مبارک میں آئے اور فرمایا، سعدی آگے لکھو صلو علیہ وآلہ. تو یہ میں ماشاءاللہ اتنی خوش بخت وہ ہستیاں جن کو زیارت رسول صلی اللہ علیہ وآلہ وسلم نصیب ہو، خوش بخت ہیں وہ ہستیاں جو ان کے نام مبارک کو بیان کر رہے ہیں، بیان کرتے ہیں. خوش بخت ہیں وہ ہستیاں جو ان کے نام مبارک کو اتنی عقیدت سے سن رہے ہیں. خوش بخت ہیں، الحمدللہ رب العالمین. اللہ کریم نظر بد سے محفوظ رکھے ہم سب ان خوش بختوں میں، ان خوش نصیبوں میں شامل ہیں کہ یہ پتا بھی میرے رب کے حکم سے نہیں جو ہے وہ ہلتا، کہ وہ جو ہمیں یہ توفیق عطا کرتا ہے کہ ہم اللہ پاک کی یہ بالخصوص محفل کریمہ جو ہے وہ جمعہ کریم کے دن ہم سجا لیں، عاشق اکٹھے ہو جائیں، سارے عاشق پھر درود و سلام کے گجرے بنے، پھر ہم اللہ رسول کو راضی کر لے، اپنے رب کو راضی جس نے کر لیا، یقین کریں اس نے جگ کو راضی کر لیا.

0: जी मौजूद सामीन इकराम, प्रेफरेशन रेडियो 1413 AM पर जुमा करीम का खसूसी प्रोग्राम। आज तो वो कहते हैं ना, करम बालाए करम, क्या माशाल्लाह कि इस पूरा हमें टाइम मिल गया है इसको प्रोग्राम को ही देने के लिए। कुछ मेरा ख्याल टेक्निकल फॉल्ट थी दूसरे कंप्यूटर में, या ये भाई रेडियो की मुंतजमीन के हवाले है ये सारा काम। तो मैं अपने प्रोग्राम में लगी हुई अल्हम्दुलिल्लाह। मैंने सोचा चले हमें और मौका मिल गया है खूबसूरत बातें और खूबसूरत माशाल्लाह महफिल सजाने का। ये भी बड़े करम की बात होती है कि इतना माशाल्लाह टाइम मिल जाए, खुला टाइम के जिसमें। और यकीन करें कि मैं घड़ी की तरफ देखती हूँ, मुझे लगता है मेरा अभी ये भी प्रोग्राम का हिस्सा रहता है, ये भी रहता है, और वैसे माशाल्लाह कॉल्स का सिलसिला शुरू है अल्हम्दुलिल्लाह। तो खैर, अब समेटना है, निभाना है पूरे प्रोग्राम के पैकेज को इंशाल्लाह ताला, कि हमारी रूहों की क्या कहते हैं तिश्नगी जो है ना, वो किसी किस्म की हमारी रूहों में तिश्नगी ना रहे, और हम भरपूर इंशाल्लाह ताला आज की महफिल को भरपूर तरीके से जिसे कहते हैं इंजॉय करना, और भरपूर तरीके से लुत्फानंदोज होने के साथ साथ अपनी इल्मी और अदबी काबिलियत को भी बढ़ाएं इंशाल्लाह ताला। जी बिल्कुल, ब्रेफरेशन रेडियो 1413 AM पर आप आयशा अख्तर के साथ ये खूबसूरत सा सुहाना सफ़र जो है महफिल पाक का तय कर रहे हैं। हमारी वेबसाइट bradfordationradio.co.uk है, और स्टूडियो टेलीफोन नंबर 01274306677। आयत मुबारक का मैं पस मंज़र बयान कर रही थी कि खातून जन्नत सैयदा साजिदा तैयबा ताहिरा हज़रत बीबी फ़ातिमा सलामुल्लाह ज़हरा रज़ी अल्लाह अन्हार रादिया मर्द दिया माशाल्लाह, और अल्लाह पाक ने फातिमा बतूल जो है पर्दे में उनको रखा, उनके नामे मुबारक इतने हसीन और जमील पर्दे में, वो मेरी शहजादी, अल्लाह ताला ने उनके नाम मुबारक भी पर्दे में रखे। वो मैं मेरी ज़बान को गुसल हो जाता है और मुतहर व मुनव्वर हो जाते हैं मेरे कलूब व अजहान के जब मैं पाक बीबी का नाम लेती हूँ। ज़हे नसीब खुशकिस्मती हमारी, जी बिल्कुल, बीबी तैयबा सलामुल्लाह फ़ातिमा तुज़ारा सलामुल्लाह अलैहा के जब उन्होंने ये मन्नत मानी मौला अली मुश्किल कुशा और दोनों शहजादे, और फिर जब अल्लाह ताला ने उनको सेहत अता फरमाई, अल्लाह पाक कमी बेशी माफ़ फरमाए बयान करने में, तो फिर उन्होंने मौला अली अलैहिस्सलाम, हज़रत बीबी फ़ातिमा तुज़ज़ारा सलामुल्लाह अलैहा ने जब बच्चों की रिकवरी हुई तो उन्होंने सोचा कि अब हम रोज़े जो हैं वो रखें, तो दोनों शहजादे जो हैं वो भी मचलने लगे कि मामा जान बाबा जान हमने भी, अल्लाह पाक कमी बेशी माफ़ फरमाए बयान करने में, कि हमने भी रोज़े रखने। तो अल्लाह ताला की माशाल्लाह शान मुबारक के अल्लाह पाक सुभान अल्लाह उनको इतना इस्तेकामत माशाल्लाह, और वो तो है ही, दीन ही उन्हीं के नाम से चला सुभान अल्लाह, मैं कुर्बान जाऊँ। اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد تو دونوں شہزادوں نے بھی روزہ رکھا، پاک بی بی طیبہ سلام اللہ زہرا حضرت بی بی فاطمہ زہرا سلام اللہ علیہا اور مولا علی علیہ السلام انہوں نے روزہ رکھا اور اہتمام فرمایا، तो अल्लाह पाक के हुक्म से पाक बीबी तैयबा ने अपने हाथों मुबारक से रोटी बनाने का अहतमाम फरमाया और रोटियां बनाई अपने लिए बच्चों के लिए। सुभान अल्लाह, रोज़ा खोलने का टाइम आया एन जब रोज़ा खुलने का टाइम था, और अभी रोज़े का वो जो तआम पड़ा हुआ था उसको तनावल फरमाने के करीब थे ये पाक नफूस, तो फिर बाहर से एक सदा आई एक फ़कीर की कि कौन है जो अल्लाह के नाम पर मुझे खाना खिलाए। तो वो पता चला, उसने कहा कि मैं एक मस्कीन हूँ, अल्लाह के नाम पर मुझे जो है वो खाना खिलाया जाए। جی معزز سامعین اکرام, میں بہت ممنون و مشکور آپ سب کی ماشاءاللہ اتنی دل جمعی سے پروگرام سن رہے ہیں, اور پاکستان سے ہمیں شام جی نے جوائن کیا اور وہ ان کی پروگرام کو سراہنے کی جو خود ان کی صلاحیتیں ماشاءاللہ بہت اللہ تعالیٰ نے ان کو صلاحیتوں سے نوازا ہے, تو وہ ہمارے پروگرام کو لائک کر رہے ہیں, آپ کا بہت شکریہ. الحمدللہ آپ سب کا بہت شکریہ. جی گفتگو کا سلسلہ آگے بڑھاتے ہیں. جی بالکل, تو اس سائل نے آواز دی کہ میں مسکین ہوں, اللہ کے نام پر مجھے کھانا کھلاؤ. تو یہ کیسے ہو سکتا ہے کہ اللہ پاک کے نام پہ کوئی سوال کرے اور وہ پاک نفوس وہ پاک جانے, میں قربان جاؤں ان کی عظمتوں پر قربان جاؤں. تو انہوں نے ویسے ہی صاحب نے اپنی جو روٹیاں تھی اپنے اپنے حصے کی وہ سائل کو دے دی, میں قربان جاؤں. دوسرا روز ہوا, دوسرے روزے کا اہتمام کیا گیا, پھر وہی سائل جو ہے روزہ کھولنے کے ٹائم آ کے ندا دی کہ میں ایک یتیم ہوں, کوئی ہے اللہ کے نام پر مجھے کھانا دینے والا. تو وہ پاک ہستیاں, میں ان کی عظمت پر قربان جاؤں. ان پاک ہستیوں نے اپنا سارا جو بی بی پاک بی بی نے جو روٹیاں اہتمام سے فرمائی بنائی, میں قربان جاؤں, وہ کھانا جو ہے اپنے حصے کا سائل کو دے دیا, قربان قربان. اور تیسرے روز بھی وہی سائل آ کے پھر ندا لگاتا ہے کہ میں ایک اسیر ہوں, قیدی ہوں, تو کوئی ہے اللہ کے نام پر مجھے کھانا کھلانے والا. میرے رونگٹے جسم کے کھڑے ہو رہے ہیں اور میری یقین کریں کہ ایسی ہستیوں کی عظمتیں بیان کرنے کے پر میں اللہ تعالیٰ کی شکر گزار, اور آپ سب بھی ماشاءاللہ بہت خوش نصیب ہیں جو اتنے خوبصورت ہستیوں کے جو اس وقت ہیں سن رہے ہیں بیانات. اور اس وقت ہمارا جو ہے وہ دوسرا کمپیوٹر آن ہو چکا ہے, تو آج چھوٹی سی بریک پر چلتے ہیں اور ملتے ہیں آفٹر دا بریک.
1: رائڈر جائیں گے, ڈرائیونگ انسٹرکٹر بن کے خوب پیسے کمائیں گے, بچوں کو ڈرائیونگ بھی سکھائیں گے.
2: بس ٹرک فورک لفٹ
3: ٹیکسی لائسنس,
4: ہم ہیں آپ کو سب کچھ سکھانے کو تیار.
1: 30 سالہ بریڈ فوڈ کا سب سے بڑا پرانا اور قابل اعتماد نام صرف رائڈر.
5: ڈی ایس اے آڈیٹ اپروڈ انسٹرکٹرز, آٹومیٹک اینڈ مینوئل کارز, آن لائن تھیوری کلاسز کی سہولت. آج ہی وزٹ کیجیے
1: 33 ویٹلی لین بریڈ فوڈ,
5: 01274201679.
6: کیا آپ کی آواز خوبصورت ہے؟ کیا آپ میں بولنے کی ضرورت ہے؟ اگر ایسی ہی صورت ہے تو بریڈفورڈ ایشین ریڈیو کو آپ کی ضرورت ہے. آج ہی اسٹوڈیو نمبر 01274306677 پر کال کیجیے اور اپنی آواز سننے والوں کے دلوں تک پہنچائیے اور خود کو ریڈیو سٹار بنائیے. یاد رکھیے, اگر آپ کو بڑی بڑی چھوڑنے کی عادت ہے تو یہ آپ کے کل کے بڑا براڈکاسٹر بننے کی ضمانت ہے. آج ہی اسٹوڈیو نمبر 01274306677 پر کال کیجیے بریڈفورڈ ایشین ریڈیو.
7: ارے بیٹی کی شادی قریب آ رہی ہے, سمجھ نہیں آ رہی کہ زیور کہاں سے لوں.
8: ارے بھولی, تمہیں نہیں پتا کہ صوفی بہن نے آک لین پر صوفی جولرز کے نام سے گولڈ زیورات کی دکان کھول دی ہے.
7: صوفی جولرز؟
8: صوفی نہیں, صوفی. نت نئے ڈیزائن کے زیورات جن کی کیا ہے بات, انشورنس اور ویلیویشن کا بھی انتظام, لیڈی سٹاف.
7: صوفی جولرز, 121 آک لین, BD9 4QU, 01274056014. صوفی جولرز.